0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक नै, बरू चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको विरोधमा इलामका 50 भन्दा बढ़ी र झापाका 30 भन्दा बढ़ी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगानमा काम गर्ने मध्ये धेरै जसो दैनिक ज्यालादारीका छन्।
2: चिया उद्योग बन्द भएको 8 दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यान आकर्षण गराएको एसोसिएशन उपाध्यक्ष ज्ञानी लिम्बुले बताउनुभयो।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। सरकारले स्थानीय तहको काम र कार्यवाही गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाइए सम्बन्धित मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले त्यस्ता गाउँपालिका तथा नगरपालिकाको खाता रोक्का गर्न सक्ने गरी कानून व्यवस्थाका लागि प्रस्ताव गरेको हो।
2: पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 देखि 12 सम्म विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर 13,51,167 प्रतिष्ठान तथा व्यावसायिक इकाईको विवरण संकलन गरेको जनाएको छ। कार्यालयले राष्ट्रिय आर्थिक गणना 2082 हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा गणनामा कागजी प्रश्नावली र ई सेन्सस दुवै माध्यमबाट तथ्याङ्क संकलन गरिएको जानकारी दिएको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषदहरू र विभिन्न समितिका सभापति मनोनित गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषदको सभापतिमा मनोनित गर्नुभएको छ।
1: निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आईएमई बैठपीठ समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एमएडब्ल्यू र अर्थमुभर्सका तर्फबाट एफएन्डआर प्रमुख संजय देव यादव र ग्लोबल आईएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन्।
2: अब शेयर बजार सोमबार पनि नेप्से परिसूचक 2,700 बिन्दुमा बन्द भएको छ। पछिल्लो 5 कारोबार दिन नेप्से 2,700 बिन्दुलाई परीक्षण गर्दै स्थिर अवस्थामा छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा नेप्सेको स्थिरता पनि कायमै रहेको हो। अघिल्लो कारोबार दिन शुक्रबार 2,702.11 बिन्दुमा बन्द भएको नेप्से सोमबार 2,709 बिन्दुदेखि खुल्ला भएको थियो।

0: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन्। स्विट्जरल्याण्डको लुसियन शहरस्थित बुर्गेनस्टक रिसोर्टमा आइतबार भएको वार्ता 18 घण्टासम्म चलेको थियो। हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौं। बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने वार्तामा अमेरिका र इरानका उच्च अधिकारीहरू सहभागी थिए।
3: अब खेल खबर। विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 को समर जे अन्तर्गत आज राति भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनल मेस्सीले 2 गोल गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाएका हुन्। खेलको शुरूआती 9 मिनटमा मेस्सीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरेका छन्। यो खेलसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन्। पहिलो गोलसँगै 17 गोल पूरा गर्दै मिरोस्लाव क्लोजको रेकर्ड तोडेका मेस्सीको अब विश्वकपमा कुल गोल संख्या 18 पुगेको छ। त्यस्तै आजको खेलमा पोर्चुगल र उज्बेकिस्तान बीच 10:45 बजे खेल तोकिएको छ भने इंग्ल्याण्ड र घाना बीच बुधबार 1:45 बजे, त्यस्तै पानामा र क्रोएसिया बीच 4:45 बजे, कोलम्बिया र कंगो बीच भोलि 7:45 बजे खेल हुने भएको छ।
2: अब विचार विश्लेषण। राष्ट्रपा महाधिवेशनका राजनीतिक सन्दर्भ शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेएनजी आन्दोलनका नाममा भएको गत भदौ 24 विध्वंसले निम्त्याएको सम्पन्न निर्वाचनको स्पष्ट र समीचीन व्याख्या अहिलेसम्म हुन सकेको छैन। जेएनजी आन्दोलनको परिणामका रूपमा आएको चुनाव सुरक्षा निकायबाट परिचालित रहेको आशंका अहिले पनि यथावत छ। नेपाली जनताको बढ़ी चासो लोकतान्त्रिक अभ्यासमा भन्दा सुशासनमा रहेका भाषीहरू खड़ा गर्न थालिएको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको प्रस्तुति नेपालको संविधानको मर्यादा अनुकूल देखिएका छैनन्। प्रधानमन्त्रीले नवनिर्वाचित संसदको मान र मर्यादा राखेका छैनन्। संसदमा उनी अत्यन्त चञ्चल देखिएका छन् भने सरकारमा पनि उनी सानो समूहमा सीमित देखिन थालेका छन्। प्रधानमन्त्रीका रूपमा बालेन्द्रका व्यवहारका बारेमा संसदमा छलफल हुनुपर्ने हो, त्यो हुन सकेको छैन। स्वयं राष्ट्रपाका लागि यो राम्रो संकेत मान्न सकिँदैन।
3: त्यस्तै न्यायालय न्याय मन्दिर बन्न सकुन् शीर्षकमा प्राध्यापक देवीभक्त ढकालको विचार हिमालय टाइम्समा छापिएको छ। न्यायाधीशको आदेश र फैसलाको भाषा डाक्टरले लेख्ने अस्पष्ट प्रेस्क्रिप्सन जस्तो क्लिष्ट र रहस्यमय हुनुहुँदैन। कानून नजान्नेले पनि न्यायाधीशको आदेश र फैसला पढ़ेर कानून बुझोस् र सिकोस् भन्ने लोक कल्याणकारी भाव हुनुपर्छ। न्याय महँगो र अपारदर्शी हुनु भनेको गरीबका लागि कानूनको मरर हुनु बराबर हो।
2: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, शूटिंग रिपोर्ट बनाउनु परेमा, कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतली सडक काठमाडौँ नेपाल, मोबाइल नम्बर 98511 68477, 98182356।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल, यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स, विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

മകളെ പിള്ളെ ഉണ്ടായി മക്കളും അമ്പ്ര വിരാട് ചുക്കു ശിപിയൻ ചൂടി ജാപ്പായ കമ്പ്യൂട്ടർ കിണ്ടാൻ ദുഃഖേ തോ പൈൻ ചട്ടാൻ ദൂഷ്യ कंप्यूटर बिक्री गर्ने सिकाउने अनि मरमत गर्ने नेपालकै नम्बर वन हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 अब भयो अब गुड भेरी गुड भेरी गुड

ভয় দেখে না।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना। नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिज दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिराज चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराज चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: पाथीबारा फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधवारे मोरङ प्रोप्राइटर रमन कार्की।
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ, मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।